आशिक जोरा देवाला देपर माने खोकते र सब सागर सम्मुखना पाइका आकाशवाणी आगरतला अर्ण पाइका चिनि तिनि हर्ने ककरक आवाई पांदा जतनना हरका हाम।